0: Master Jewelers, 93 Hotham Grange Road, Bradford 7, 414760.
1: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274 201679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
2: अरे ये पूरे ब्रेडफोर्ड में क्या है शोर?
3: आपको नहीं पता? ऑफर्स इन मेनिगम स्टोर, रोजाना ताजा सब्जियां, फल, फ्रूट, सलाद, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला।
2: हर समत मचा है जिसका शोर, वो है मेनिगम सुपर स्टोर। मेनिगम सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD8 8AX, फोन ब्रेडफोर्ड 4955555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश।
3: मेनिगम सुपर स्टोर।
4: Do you know there are 170,000 new cases of cancer each year in Pakistan? Do you know that Imran Khan Cancer Appeal provides free cancer treatment to 75% of its patients? Do you know that the third specialist Shaukat Hanum Cancer Hospital is being built in Karachi? We need your support more than ever now. Please donate today by calling 01274 424 444 or donate online at ikca.org.uk.
5: You're listening to
6: Bradford Asian Radio on 1413 AM.
7: जी बिल्कुल मोज़ सामीन इकराम, ब्रैडफोर्ड एशियन रेडियो 1413 AM पर जुमा करीम की बहुत ही खूबसूरत, ताज़ा, रूह अफज़ा और दिलों को अल्लाह के करीब, दिलों को जोड़ने वाली और मैं कहती हूँ ऐसी नूर से मामूर और बाबरकत महफिल इस वक्त जारी व सारी है कि अल्हम्दुलिल्लाह हमारे सर जो हैं वो सजदों में गिरे हुए, अल्लाह का शुक्र अदा करते हुए कि उसने ये खूबसूरत साआतें हमें नसीब की, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सामईन इकराम, हमारी वेबसाइट bradfordasianradio.co.uk और हमारा स्टूडियो का टेलीफोन नंबर 01274306677। जी बिल्कुल बिल्कुल जी मोज़ सामईन इकराम, हमारा थ्री वे सिस्टम इस वक्त बिल्कुल बहुत एक्टिव, अल्हम्दुलिल्लाह एक्टिव होके काम कर रहा है। हमारी रेडियो टीम, आप सब और मैं एक अल्लाह ताला की अदना सी, एक गुनाहगार, एक अदना मैं अल्लाह ताला की बंदी के उसने ज़हे नसीब मेरे रब की, मैं बारगाह अकदस में सर को झुका के आजजी से उसका शुक्र अदा करते हुए मैं ये लम्हे आप सबके साथ शेयर कर रही हूँ कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन उसने हम सबको तौफीक अता फरमाई कि इस वक्त के ये नूर की घड़ियाँ जो हैं, नूरानी घड़ियाँ, हम सब इसमें इस कार खैर में हिस्सा डाल रहे हैं। अल्लाह रब्बुल इज़्ज़त के लिए बिलखसूस ये महफिल पाक का इनकाद किया गया है और हमेशा करते हैं अल्हम्दुलिल्लाह। अल्लाह पाक अपनी बारगाह अकदस में कबूल व मंजूर अता फरमाए। हदिया जो है अपने दिलों की, जो हमारी दास्तान है, रूह की जो हमारी तड़प है, ज़बान की प्यास है, ये सब कुछ हम अपने फिर बड़ा खूबसूरत सा गुलदस्ता इंशाअल्लाह ताला बना के आका करीम नबी अकरम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम की बारगाह अकदस में हदियतन, नजरानतन पेश करेंगे इंशाअल्लाह ताला। पेश कर रहे हैं और ये नीयत यही है इंशाअल्लाह ताला एंड पे पेश करें इंशाअल्लाह ताला आले पाक रसूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम के लिए ये ताज़ा खूबसूरत गजरे जो हैं प्रो रहे हैं बैठे अपनी आरजुओं के, तमन्नाओं के। मैं कहती हूँ सच्चे आशिक दिल की खिड़की में झांक के देखे इस वक्त वो क्या क्या कैफियत महसूस कर रहे हैं। अल्लाह से जो जुड़े हुए हैं बंदे बंदियाँ वो इस वक्त महसूस करें कि हमारी जितनी भी आरजुएँ हैं, तमन्नाएँ हैं, उमंगे हैं, दुआएँ हैं, अल्लाह रब्बुल इज़्ज़त के हुजूर होंगी पेश। और फिर आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम और आले पाके रसूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम, हज़रत इमाम जाफ़र सादिक रज़ी अल्लाह ताला अन्हो, हज़रत इमाम जाफ़र सादिक अलैहिस्सलाम का बहुत ही खूबसूरत مجھے واقعہ جو ہے وہ یاد آ گیا, اللہ پاک کمی بیشی معاف فرمائے بیان کرنے میں. ان کے پاس ایک شخص بیٹھا تھا وہ سامان لے کے, تو جب اس نے اپنی سامان کی طرف نظر دوڑائی تو 1000 دینار کی اشرفیاں جو تھیں وہ تھیلی کہیں گر گئی. تو وہ یوں دیکھ رہا تھا, مجمع میں نظر ڈال رہا تھا ارد گرد, تو اس کی نظر حضرت امام جعفر صادق علیہ السلام پر پڑی. تو اس نے دل میں کیا, بلکہ اس نے پہلے دل میں گمان کیا کہ یہی بندہ میرے پاس بیٹھا ہے, اسی نے چرائی ہوگی. تو پھر اس نے پوچھ ہی لیا, اس نے کہا کہ آپ نے میری 1000 دینار کی تھیلی چرا لی ہے اشرفیوں کی, آپ ہی تو میرے پاس بیٹھے ہیں اور تو کوئی نہیں ہے, وہ دیکھیں وہ کدھر ہے, آپ نے چرائی ہے. آپ نے جب دیکھا, حضرت امام جعفر صادق علیہ السلام نے جب دیکھا کہ یہ بندہ جو ہے اب جان نہیں چھوڑے گا اور اس نے گمان کر لیا ہے کہ میں نے ہی چوری کی ہے, تو انہوں نے اپنے ماشاءاللہ اپنے پاس جو ان کے ایک دینار کی 1000 دینار کی اشرفیاں رکھی ہوئی تھیں, اللہ والے ہیں پاکیزہ ترین ہستیاں, ان کے پاس مال و زر کی کیا کمی. تو انہوں نے بغیر کسی بات کے پوچھے یا بحث کیے جرا کیے اس کو دے دی بندے کو 1000 دینار کی تھیلی. تو وہ بندہ جو ہے وہ چپ ہو گیا, اس کو تو 1000 دینار چاہیے, تو وہ تو خوب چپ ہو گیا, خاموش ہو گیا اور چلا گیا. جب چلا گیا تو وہ خدا کا کرنا کہ اس کی جو ظاہری بات ہے جہاں کہیں گری تھی یا کہیں گم ہوئی تھی تو وہ تو وہی تھی نا, یہ تو معصومین ہے نا, تو یہ تو ان کا پاکیزہ کردار دکھانا تھا اللہ تعالیٰ نے. سبحان اللہ سبحان اللہ سبحان اللہ, قربان جائیں. تو پھر وہ اللہم صلی علی محمد و علی علی محمد کما صلیت علی ابراہیم و علی علی ابراہیم انک حمید مجید, اللہم بارک علی محمد و علی علی محمد کما بارکت علی ابراہیم و علی علی ابراہیم انک حمید مجید. سبحان اللہ سبحان اللہ, اللہ پاک کمی بیشی معاف فرمائے واقعہ بیان کرنے میں. تو اس شخص کو جب مل گئی تو وہ اتنا شرمندہ نادم ہوا, بھاگا بھاگا گیا حضرت امام جعفر صادق علیہ السلام کے پاس اور معافی طلب کی اور کہا حضور یہ آپ کی تھیلی ہے, آپ لے لیں, مجھے مل گئی ہے اپنی. تو انہوں نے نگاہ اٹھا کے دیکھا, میں قربان جاؤں ان کی ہر ادا کے قربان جاؤں, فرمایا اسے اپنے پاس رکھو, ہم جو چیز دے دیتے ہیں وہ واپس نہیں لیتے. سبحان اللہ سبحان. سبحان اللہ سبحان اللہ. معزز سامعین اکرام, یہ ہے ان کی ہر ادا کا سبحان اللہ. ادا پاکیزہ, ہر کردار پاکیزہ, وہ پاکیزہ, وہ نورانی ہستیاں سبحان اللہ, ذہن نصیب کہ وہ جو کوئی چیز عنایت کر دیتے ہیں وہ سخی, وہ کب واپس لیتے ہیں. تو بس آج ان کی عنایت کے آگے ہے نا, تو میرا رب ہے, رب عطا کرتا ہے. اور پھر نبی پاک حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے لیے جب ہم نذرانہ عقیدت یہاں بیٹھے پرو رہے ہیں, ہدیات پیش کر رہے دل کی گہرائیوں سے, دل جوڑ لیں وہاں پہ معصومین کے لیے, تو پھر جب ان کو پاس جب ہدیے پہنچتے تو وہ بڑی قدر کرتے, بڑی قدر کرتے ہیں اپنے چاہنے والوں کی, بڑی قدر کرتے وہ اپنے چاہنے والوں کو, کب مایوس دیکھتے ہیں, کب مایوس دیتے ہیں, وہ کہاں سے کہاں پہنچا دیتے ہیں. اللہ اکبر کریم, اللہ تیری شان کے صدقے.

0: करीब, बड़ी अल्लाह ताला की इबादत करने वाले थे, बहुत अल्लाह ताला की इबादत करते थे। तो ज़ाहिर बात है कि अल्लाह ताला को पसंद होता है बंदा वो अल्लाह की इबादत में लगा रहता है, और वो ये तो मुहिब और हबीब की बात है। और वो अल्लाह ताला जो रब्बे कायनात अपने अल्लाह ताला कमी बेशी माफ़ फरमाए अल्फाज में भी, कि यकीन करें कि मैं अल्फाज का चुनाव भी इतनी एहतियात से करती कि मेरे रब्बे करीम का मामला है। सुभान अल्लाह सुभान अल्लाह। तो वो बुज़ुर्ग बड़ी इबादत करते थे। शैतान मलऊन जो अज़ली दुश्मन है इंसान का, तो उसने कान में विस्पर किया कि तुम अल्लाह की इतनी इबादत करते हो, कभी अल्लाह ताला ने तुम्हें जवाब भी दिया है तुम्हारी इबादत का? बस वो बुज़ुर्ग दिल में ये ख्याल आया कि अल्लाह ताला तो ने तो मुझे कभी मेरी इबादत का जवाब नहीं दिया है, मैं तो इतनी अल्लाह ताला की इबादत करता हूँ। बस फिर वो थोड़ा ज़िक्र उसने कम किया, छोड़ा ज़िक्र, और रात को सो गया। कि पहले तो एहतमाम होता था ना ये अपने रब के हुजूर, इश्क के वो हुजूरी के मज़े लेने का, और वो दिन और रात अपने रब के हुजूर। तो बस फिर वो सो गया। तो कहा मेरे इतने ज़िक्र का क्या फ़ायदा जो ज़िक्र इतना करता था अल्लाह का। तो फिर हज़रत खिज़र अलैहिस्सलाम ख्वाब में आए, अल्लाह कमी बेशी माफ़ फरमाए, हज़रत खिज़र अलैहिस्सलाम ख्वाब में आए और पूछा है बंदे अल्लाह के, तुमने अल्लाह का ज़िक्र क्यों छोड़ दिया? तो उसने कहा कि अल्लाह ताला तो मुझे जवाब ही नहीं देता। तो उन्होंने फरमाया कि ऐ बंदा खुदा, जब तू लफ्ज़ अल्लाह कहता है ना, तो वही तेरा जवाब है अपने रब की तरफ से, मैं क़ुरबान जाऊँ। क्यों? अल्लाह की दी हुई तौफीक से तुमने अल्लाह कहा, एक लफ्ज़ अल्लाह, तो जब वो यही जवाब है तुम्हारे हमारे रब की तरफ से, तुम्हें यही जवाब है जब तुम अल्लाह कहते हो, तो फिर उसका जवाब जब आ गया तो फिर तुम्हें हिम्मत मिल गई और तुमने उसके ज़िक्र में जो है वो रात दिन गुजारे। तो वो यही तो जवाब है मेरे रब का, सुभान अल्लाह। तो यही है जवाब मेरे रब का, कि जो अल्लाह ताला हमें तौफीक अता फरमाता है, हमारे दिल में मोहब्बत डालता है, चाह भी नहीं सकते जबकि मेरे रब की चाहत ना हो, उसने चुन लिया, उसने अनवार तजल्लियात की बारिशें कर दी, उसने महफिल सजा दी, जब हमें अपने रब की वो कहते हैं कुदरत के और उसकी रहमत के जब हमने सिलसिले बखेरने होते हैं, उसकी बख्शिशों अनायात का तज़किरा करना होता है, उसके रहमान होने का, रहीम होने का जब हमने ज़िक्र करना होता है, तो अल्लाह ताला एक महफिल ही सजा देता है। उस महफिल को फरिश्ते ढांप लेते हैं, अल्लाह का सुकून नाजिल हो जाता है जब हमारे दिलों को सुकून से अब भर दिया जाए। हम महफिल पाक में हुजूरी के मज़े ले रहे हों, हुजूरी की कैफियात जल्लियात हों हमारे अंदर, और जब हम सकीना हमारे ऊपर अल्लाह ताला ने उतार दिया, तो हम ये समझ रहे हैं कि बेशक हम अल्लाह के बहुत करीब हैं। जिसने ये लिख दिया लोहे कलम के ऊपर कि मेरी रहमत जो है मेरे गज़ब के ऊपर हावी है, तो बस फिर यही है गुमान क्या, और यही है हमारी हकीकत, और यही है हमारा यकीन कामिल कि अल्लाह कि महफिल पाक में इस वक्त फरिश्तों का नज़ूल, हमारी हाज़री कबूल व मंजूर इंशाअल्लाह अज़ीज़। और रब्बे कायनात जो सकीना सुकून अतार देता है, वो महफिल पाकीज़ा तरीन हो के, यही तो मैं कहती हूँ, आइए एहतमाम किया करें इंशाअल्लाह ताला, ये महफिल पाकीज़ा हो के, बावजू हो के, हुजूर कलबी से नेक नियति से अपने रब के हजूर पहुँचा दें। और जहाँ जहाँ भी समात किया जा रहा है हमारा आज का ये प्रोग्राम, सॉरी मैं इधर देखने लग गई थी जी, तो आज जहाँ जहाँ कोई दामन खाली ना, हमारी आल औलाद के दिलों में अल्लाह सुकून, हमारी आल औलाद को लबाग दुनिया और उखरवी कामयाबियों से माला माल कर दे अल्लाह, हमारी आल औलाद को उम्र खिज़र अलैहिस्सलाम लंबी ज़िंदगी सेहत वाली अता फरमा अल्लाह, हमारी आंखों की ठंडक बना अल्लाह, हमारा कुल मताए हयात हमारी आल औलाद अल्लाह, ज़ालिमीन हासदीन या अल्लाह, फितना परदाज़ लोगों से हमें हमारी आल औलाद को महफूज रख अल्लाह, اللہ نظر بد سے محفوظ رکھ ہمیں ہماری آل اولاد کو اللہ پاک. یا کریم اللہ یا کریم اللہ, ایسے لوگ جو بہتان درازی کرتے ہیں اللہ تیرے معصوم لوگوں کے اوپر, جو جینا حرام کر دیتے ہیں, جو معصوم بچوں کے اوپر بچیوں کے اوپر الزام لگاتے ہیں, اللہ تو اپنے کرم سے ان کا یا اللہ اپنا معاملہ ان کے ساتھ رکھ. یہ تیرا اور ان بندوں کا معاملہ اللہ ہمیں ایسے لوگوں سے محفوظ فرما. اللہ پاک اپنی رحمت میں, جب تم ہم آپ کی اللہ پاک رحمت میں آ جاتے ہیں تو اللہ تعالیٰ ہر ظلمت, نظر بد, گمراہی اور حاسدین ظالمین سے تو ہمارا تحفظ کرتا. یہی تحفظ تجھ سے مانگتے ہیں اپنے لیے, اپنی آل اولاد کے لیے. اللہ کریم دنیا اور آخرت میں ہمارے بلند درجات فرما. اللہ کریم بہت دل جو ہے تیرے ساتھ جب جڑ گیا تو یہ تیری چاہت ہے مولا, یہ تیری چاہت. جب تو اتنی چاہت کرتا ہے مولا تو پھر ہم سے ہر نیکی قبول کر لے, آج کی محفل پاک قبول کر لے. اللہ کریم بہت خوبصورت ایک واقعہ ہے, انشاءاللہ تعالی آپ سے اپنے اللہ کی بخشش کا, مغفرت کا, رحمت کا بہت خوبصورت واقعہ معزز سامعین اکرام انشاءاللہ ابھی آپ کے گوش گزار کرتے ہیں آفٹر دا کلام میں. یہ میں نے یہ کلام جو ہے آج چوز کیا. اللہ مغفرت فرمائے تمام ہمارے سننے والے جو ہیں معزز سامعین اکرام, ہم سب کے میرے سمیت میرے والدین جو ہمارے دنیا سے جا چکے ہیں, پردہ فرما چکے, اللہ تعالیٰ ان کو جنت الفردوس کے بالا خانے عطا فرمائے, اس محفل پاک کا بھی ثواب انشاءاللہ تعالیٰ عطا فرمائے, اور اللہ تعالیٰ ان کو اللہ تعالیٰ دنیا جتنے بھی جنت کی نعمتیں ہیں ان کے بالا خانے عطا فرمائے, اور ان کے سب گناہ جو ہیں عذاب ان سے دور کر کے اللہ تعالیٰ ان کو بہشت کے بالا خانوں میں جگہ عطا فرمائے. آمین ثم آمین. تو یہ میری والدہ ماجدہ, وہ بہت کبھی انہوں نے اللہ کے فضل و کرم سے, یہ رب کا کرم ہے, میں بڑے بول نہیں بولتی لیکن ماشاءاللہ, اور یہ چیز بھی ہمیں اپنے والدین سے الحمدللہ, جیسے میں نے ایک دفعہ پہلے بھی ذکر کیا تھا, میرے والد صاحب اللہ جنت الفردوس میں ان کو بالا خانے عطا فرمائے, وہ مؤذن تھے ماشاءاللہ, اور جب ان کی اذان ہوتی تھی تو روتے تھے لوگ, بلکتے تھے, ایسی اللہ تعالیٰ نے گداز ان کی سوز رکھا تھا, اور یہ کرم ہے کہ یہ ودیت ہو جاتی ہے پھر بچوں میں چیز. اور یقین کریں کہ ایک دنیا روتی تھی جو بڑے بڑے علماء کرام ادھر, تو ماشاءاللہ ماشاءاللہ الحمدللہ. اور والدہ ماجدہ اللہ جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے, تو کبھی میوزک کبھی بھی نہیں انہوں نے کبھی نہیں سنا تھا, لیکن یہ میں جو قوالی لگانے لگی ہوں نا, تو یہ جب سنتی تھی اس وقت میں, تب ہم بھی بچے چھوٹے چھوٹے بچے ہوتے تھے, ہم بھی پاس بیٹھ جاتے تھے, لیکن اللہ کا کرم کی سمجھ آتی تھی ہمیں, اور وہ پھر ودیت ہو جاتی ہے خون میں وہ چیز, کہ ہمیں پھر وہ زندگی کے مراحل میں وہ عشق جو ہے وہ لذتیں دیتا ہے. سبحان اللہ سبحان اللہ. تو یہ کچھ ایموشنل تو ہوگی, قوالی ہے بہت ہی خوبصورت, اور لیکن کچھ ماں باپ کی بھی یاد, ماں کی یاد کے لیے اللہ انہیں جنت کے بالا خانے عطا فرمائے, آمین. اور کچھ یہ ہے کہ جب روح جو ہے وہ بہت زیادہ ضد کرتی ہے عشق حقیقی کے لیے, تڑپ جو ہے بہت بڑھ جاتی ہے, اور اشکوں کا ساون جو ہے وہ جھلکنے لگتا ہے. تو یہی وہ لمحات ہوتے ہیں جب ہم اپنے خالق حقیقی کے بہت قریب ہو جاتے ہیں, اور رحمتیں لوٹنے کا یہی وہ منظر ہوتا ہے, یہی وہ وقت ہوتا ہے. تو معزز سامعین اکرام, امید کرتی ہوں آپ کو یہ کلام جو ہے وہ پسند آئے گا. آئیے سنتے ہیں.
1: ارے خشک بھی تر بھی, قرآن مصدق بھی, مظاہر بھی, مبی بھی, قرآن کے حفاظ ہیں جبریل امین بھی, قرآن منور بھی, مطاہر بھی, صدا بھی, قرآن معظم بھی, مکرم بھی, ضیا بھی, قرآن خزینہ بھی ہے, مخزن بھی, عطا بھی, قرآن نوازش بھی, عنایت بھی, سخا بھی, قرآن مقین بھی, قوانین

0: जी बिल्कुल मोज़ सामईन इकराम, सुभान अल्लाह। ये इस वक्त जो महफिल की कैफियत, अल्हम्दुलिल्लाह, उस मैं तो समझूँ कि इस महफिल पाक को संभाला देने के लिए ये अल्फाज और इनका मफहूम, मानियो मफहूम, एक एक, और माशाल्लाह इसमें इन्फॉर्मेशन कितनी है। यकीन करें कि मैंने बहुत देर के बाद ये कलाम सुना है अज़ीज़ मियाँ से, तो मैं तो उस वक्त और अब जब इंसान अल्लाह ताला उसे शऊर व आगही से नवाजता है अपने फजलो करम से, तो फिर तो सुनने का लुत्फ ही कुछ और है, सुभान अल्लाह। तो बात मैंने यहाँ पे, वरना मेरा प्रोग्राम जो है वो, और अभी हमारी प्रोग्राम का दौरानिया भी देखना है और अभी हमारी ब्रेक का भी टाइम हो हुआ चाहता है, तो मुद्दा जो मैंने निकाला इस कवाली में से, माहसल निकाला कि देखें वो रहमत लिल आलमीन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम, आका करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के रहमत लिल आलमीन होने का माशाल्लाह तज़किरा मिल रहा है। तो आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ताजदारे वजह तख्लीक कायनात, तो यहाँ पे जो है ये आयत मुबारका कि अल्लाह की रहमत से ना उम्मीद ना हो, एक तो रहमत बारी ताला जो है लौहे कलम पर लिख दी गई कि अल्लाह ताला की रहमत जो है वो उसके गुस्से पे, गज़ब पे हावी है, और दूसरा अल्लाह ताला ने फरमाया है कि अल्लाह की रहमत, तो रहमत कौन है भाई, कौन है? आप हम सब ने देखें कितना खूबसूरत ये लम्हा है जो अल्लाह ताला हमें अता कर रहा है, सोचने की एक वजह दे रहा है, खूबसूरत वजह आ गई हमारे पास, एक सोचने का लम्हा फिक्रिया बहुत ही हसीनो जमील आ गया कि जब अल्लाह पाक फरमाता है वमा अरसलना का इल्ला रहमत लिल आलमीन, और फिर देखें आयते मुबारका में कि मेरी रहमत से ना उम्मीद ना हो, सुभान अल्लाह। मुअज़्ज़ज़ सामईन इकराम, मैं कहती हूँ प्रोग्राम की ये जो है खूबसूरतियाँ, रानाइयाँ, अल्लाह करीम हमें इनसे भरपूर लुत्फ़ानंदोज़ होने के साथ साथ हमारी अक्ल सलीम को बेदार कर दे, हमारे ईमानी जज्बे को अल्लाह ताला इतनी तकवीत दे कि हम कभी भी अल्लाह ताला की रहमत से मायूस ना हो, हमेशा अल्लाह ताला हमें अपने फजलो करम से नवाजे, और कभी भी ला तकना तू मिन रहमतिल्लाह हम हमेशा कहें इंशाअल्लाह ताला, और फिर कभी भी किसी को भी नहीं किसी के टहरे में खड़ा करना, अल्लाह ताला चाहता है किसका, वो फिर मुझे याद आ जाता है वालदा मरहूमा अल्लाह जन्नत नसीब करे कहती थी बेटा वो खड़ियाँ रहन हार संगार कीतियाँ ते गल लगा लवे वो चिक्कर पड़ियाँ नू, तो वो कीचर पड़िया नू, तो वो रब्बी करीम को जो एक देखा था वो जूती में उसने कुत्ते को पानी पिला दिया औरत वो बख्शी गई, ये मेरे रब के करम के किसी के ऊपर भी हमें उंगली उठाने का नहीं इख्तियार, और फिर तसल्ली दे रहा है रब, सबको तसल्ली दे रहा है जिन्होंने अपनी जानों के ऊपर जुल्म कर लिया, कोई भी किसी को तनकीद का निशाना मत बनाओ कि अल्लाह बख्शने लगे तो वो सारे के सारे गुनाह बख्श दे, वो रहीम है, उसकी रहमत से ना उम्मीद नहीं होना। वो एक शख्स ने 99 कत्ल कर लिए और वो मौलवी से पूछने गया कि मुझे ये बता दो, देखें यहाँ पे मैं फिर आप कहेंगे कि मौलवी का किस्सा ये बारहा दफ़ा आया है तो ये वैसे अजराहे तज़किरा है, तो वो उससे मौलवी साहब से पूछा कि जी ये कोई है वो क्यों क्यों आए हो, माफ़ी की कोई गुंजाइश क्या किया तुमने, उसने कहा मैंने 99, वो मौलवी कहता अस्तग़फ़िरुल्लाह तुमने 99 कत्ल किए, बस दूर हो जाओ जहन्नमी, अस्तग़फ़िरुल्लाह, मैं अब आप लोग बस यहाँ पे खुद अपनी अल्फाजी जो है ना वो इस्तेमाल कर लें, वो उसने कहा 99 तो मैंने किए ही हैं, अब तू मुझे डरा रहा है ना तो चलो चलो 100 ही एक और कर दो, 100 ही सही, चलो तू मुझे डरा रहा है उम्मीद नहीं दिलाई तो चलो जी, वो 100 कत्ल करके भी फिर जब वो मरा है तो उसका डिस्टेंस उसकी तौबा का और जन्नत का और जहन्नम का जब नापा गया तो जन्नत की तरफ उसके कदम ज़्यादा बढ़ गए, मैं कुर्बान जाऊँ मेरे रब्बे वो तेरी रहमत ढूँढे बख्शिश के 100 बहाने, कुर्बान मेरे अल्लाह पाक तेरी शान पे मैं कुर्बान, मैं कुर्बान रब्बे करीम, हम सबको भी अपनी रहमतों से, करम से, फजल से माला माल कर दे, सारे गुनाह माफ़ करके हमें अल्लाह اپنے مقربین میں شامل کر، شکر گزار بندوں میں شامل کر لے، ہم سے راضی ہو جا، اور جتنی تو نے توفیق عطا فرمائی اتنی وہاں پہ یا اللہ اب ہم سب سے راضی ہو کے ہماری جھولیاں دامن مراد خوشیوں سے بھر دے اللہ پاک، جہاں جہاں سب کی اللہ سب کی مرادیں پوری کر دے، سب کی پریشانیاں دور کر دے، آمین۔
1: آپ کے جذبات کا عکاس،
2: سدا بہار نغموں کی مٹھاس،
1: جو ہے ہر لمحہ آپ کے پاس،
2: بریڈ فورڈ ایشین ریڈیو، میڈیم ویو 1413 کلو ہرٹز، بریڈ فورڈ ایشین ریڈیو،
3: یور لسننگ ٹو
4: بریڈ فورڈ ایشین ریڈیو آن 1413 AM،
5: دا ہوپ آف دا پاسٹ، the need of the present and the demand from the future.
4: Medium Wave 1413 par aap sun rahe hain Bradford Asian Radio.
6: اصل سونے کے زیورات کے لیے دبئی چلے،
7: مگر دبئی کا ٹکٹ تو ہم نے لیا ہی نہیں۔
6: ارے پگلی، اب دبئی بریڈ فورڈ میں ہی آ گئی۔ جی ہاں، دبئی جیولرز نے وائٹ ابی روڈ پر پیٹرول اسٹیشن کے پاس خوبصورت زیورات کا شاندار شو روم کھول دیا ہے۔
7: جھل مل کرتے کانٹے، بالیاں، کنگن، گلے کے ہار 22 اور 24 کیرٹ گولڈ میں تیار،
6: ٹاپ کوالٹی، بہترین سروس، اوپن 7 ڈیز،
7: 30 ویٹلی ہل بریڈ فورڈ BD8 8NG، فون 01274 477 2577، دبئی جیولرز،
6: وائٹ ابی روڈ پر دھماکے پہ دھماکہ، پیٹرول اسٹیشن کے بعد اب پیش خدمت ہے بخاری سپر سٹور، جس کی سستی قیمتوں کا ہے ہر طرف چور، ہول سیل پرائسز ڈائریکٹ ٹو دا پبلک، آٹا، چاول، دالیں، مسالہ جات، روزانہ تازہ سبزیاں اور پھل فروٹ، حلال گوشت اور چوزے، فیملی ماحول میں ایک ہی چھت تلے ہر شے ملے، بچیے ادھر ادھر کی خواری سے، شاپنگ کیجیے ساری بخاری سے، بخاری سپر سٹور نیکسٹ ٹو دلہن بوٹیک، وائٹ ابی روڈ، بریڈ فورڈ، BD8 8JL، بخاری، پسند آپ کی اور ہماری بخاری۔
8: دولہے کا سہرا سہانا لگتا ہے،
7: ارے دلہا جب شیروانی ملان دلہا ہاؤس کی پہنے گا تو سب کچھ ہی سہانا لگے گا۔ ملان کی شیروانی، شلوار قمیض، ویسٹ کوٹ، پرنس کوٹ صرف 3 دن میں آرڈر پر تیار کیے جاتے ہیں۔ مردانہ ملبوسات کا بریڈ فورڈ کا منفرد مرکز، جن کے لباس عام سے دلہے کو شہزادہ بنا دے۔
6: ملان دلہا ہاؤس، 8183 وائٹ ابی روڈ، بریڈ فورڈ، BD8 8DR، ٹیلیفون 07885 428 349، ادر برانچ دا مغل ایمپوریم، 1304 لیڈ روڈ، بریڈ فورڈ۔
7: سنیے، جیسا بھابھی نے کارپیٹ ڈلوایا ہے ہم بھی بالکل ویسا ہی ڈلوائیں گے۔
6: تمہیں پتا ہے بھابھی نے بوبیز کارپیٹس کے اسپیشل آفرز کا فائدہ اٹھایا ہے، جہاں کارپیٹس فرام اونلی 299 پر اسکوائر یارڈ، دیوان بیڈز فرام اونلی 99 پاؤنڈز،
7: خوبصورت کارپیٹس، لیمینیٹ، لائنو، اور وہ بھی فری میجرنگ، فری کوٹنگ اور فری ڈلیوری کے ساتھ۔ بوبیز کارپیٹس، لسٹڈ ڈائریکٹ، ٹریفک لائٹس، اولڈ مسٹر ویلیو بلڈنگ، BD3 ADN، بوبی آئیے، بھابھی لائیے، اور دیدہ زیب کارپیٹ سے گھر سجائیے، نمبر ملائیے 07414260078۔

اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. مجھے سامعین اکرام، براڈفورڈ ایشین ریڈیو 1413 AM پر جمعہ کریم کی بہت ہی خوبصورت نشریات جو ہے آپ نے سماعت فرمائی. ہماری ویب سائٹ براڈفورڈ ایشین ریڈیو .co.uk اور اسٹوڈیو ٹیلی فون نمبر 01274306677. ماشاء اللہ بہت ہی خوبصورت یہ پرکیف اور نورانی گھڑیاں، اللہ تعالی ہم سب کی حاضری یہاں پہ قبول و منظور عطا فرمائے. رب العزت کی بارگاہ اقدس میں بڑی عاجزی سے، انکساری سے یہ محفل پاک جو ہے پیش کرتے ہیں. یا رب کریم اپنے کرم سے، فضل سے، اپنی رحمت سے اسے قبول و منظور عطا فرما. اس میں غلطیاں ہو گئیں جو بھی مجھ سے بیان کرنے میں اور ہماری سوچ میں، تفکرات میں، بیان کرنے میں، ہمارے تخیلات میں جو بھی دانستہ نادانستہ غلطیاں ہوئیں، اللہ آپ کو اپنے کرم سے معاف فرما دے. بے شک تو معاف کرنے والا اور تو انتہائی مہربان ہے مولا کریم. اور اس کا ہدیہ ہم نے اس میں اللہ کا ذکر، اذکار اور درود و سلام کا سہارا لیا. ماشاءاللہ اللہ پاک سب قبول و منظور عطا فرمائے. اور ہدیہ جو ہے اس کا نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ اقدس میں اور آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم کی اقدس بارگاہ اقدس میں ہدیہ تن، نذرانہ تن یا کریم اللہ پیش کرتے، قبول و منظور عطا فرما. اور پھر تمام درجہ بدرجہ یا کریم اللہ تیرے جو مقربین ہیں ان کو یا اللہ عیسیٰ علیہ ثواب با وسیلہ حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کرتے، قبول و منظور عطا فرما. اور اپنے والدین اور تمام سامعین اکرام کے والدین جو دنیا سے جا چکے ہیں، سب کو باوسیلہ حضرت محمد صلی اللہ علیہ وآلہ وسلم عیسیٰ علیہ ثواب کرتے، قبول و منظور عطا فرما. آمین ثم آمین یا رب العالمین. یا کریم اللہ اپنی رحمت سے، اپنے کرم سے، فضل سے ہم سب کی جولیاں بھر دے، سب کی دعائیں قبول و منظور عطا فرما لے، سب کی حاضری قبول و منظور عطا فرما لے. مولا کریم یہاں پہ یہ جو آیت مبارکہ ہے میں دیکھ رہی ہوں، اس آیت مبارکہ کا جو مفہوم سبحان اللہ ترجمہ میرے سامنے ہے، تو جس میں اللہ پاک یہ فرما رہا ہے کہ اے پیغمبر میری طرف سے لوگوں کو، اب دیکھیں میں قربان جاؤں، کہیں اللہ تعالیٰ اہل ایمان کو مخاطب کرتا ہے اور کہیں اہل تقویٰ کو، طہارت کو اور مومنین کو اللہ سبحانہ و تعالیٰ مخاطب کرتا ہے قرآن پاک میں. اور اب یہاں پہ تمام لوگوں کے لیے ہے کہ جو بھی کوئی اپنی جانوں پر ظلم کر بیٹھ، اللہ سے معافی مانگو، وہ معاف کرنے والا ہے. اور حالت ایمانی جسے نصیب ہوتی ہے وہ رب کریم کا بے کرم، بے حد کرم ہے اور اس کا احسان ہے کہ اللہ تعالیٰ ہم سب کو ایمان کی خوبصورتیوں سے مالا مال رکھے، ہمارے ایمان کو تقویت دے، خاتمہ بالایمان ہو بالخصوص. آمین. اور اللہ تعالیٰ ہم سب کو ایمان والی زندگی اور ایمان والی موت نصیب عطا کرے. آمین ثم آمین. اللہ پاک ہم سب سے یہ خوبصورت محفل پاک جو ہے وہ قبول و منظور عطا فرمائے. آمین ثم آمین. غلطیاں کوتاہیاں معاف کرے. اللہ پاک ہم سب کی اور آل اولاد کو لمبی زندگی، عمر خضر علیہ السلام، صحت تندرستی والی، ہم سب کے بال بچوں کو عطا فرمائے، ان کو دنیا اور آخرت کی کامیابیاں بالخصوص نصیب عطا فرمائے. اللہ پاک ہم سب کو اپنی حفظ و امان میں رکھے، ہمارے بال بچوں کو، ہم سب کو، ہمارے گھروں میں خیر و عافیت، خیر و برکات نازل عطا فرمائے. آمین ثم آمین. ہم سب کو اللہ تعالیٰ یا رب اغفر وارحم وانت خیر الراحمین بخشش فرمائے. اور ہم سب کو اللہ تعالیٰ اپنی رحمت اور کرم سے اور اپنے فضل سے مالا مال کر دے. اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. ماشاءاللہ سبحان اللہ، ہماری ماشاءاللہ آج کی محفل پاک جو سبحان اللہ اتنی ماشاءاللہ خوبصورت مقدم و مکرم الحمدللہ. اور یہ کلام جو ہے میں اپنی طرف سے، اپنے تمام سننے والے سامعین کی طرف سے ایسی ہستی
जिसको रब जिसको रब से और रब को जिससे बहुत प्यार है। मुंह से निकला सुभान अल्लाह अल्फाज, जिसको अपने रब से बहुत प्यार है और रब को उस हस्ती से बहुत प्यार है। और इंशाअल्लाह ताला ये कलाम सुनेंगे अपनी सैयदा तैयबा ताहिरा के लिए। और वो खातून जन्नत जब तमाम जब क़यामत का मंज़र होगा और जब सवारिये फ़ातिमा रज़ी अल्लाहु अन्हा सलामुल्लाह अलैहा जब वहाँ से गुज़रेगी, तमाम जो होंगे वहाँ पे मखलूकात सबको हुक्म हो जाएगा अपनी निगाहें नीची कर लो, मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम की बेटी बीबी फ़ातिमा तैयबा ताहिरा जाहिदा सालिहा सलामुल्लाह बीबी फ़ातिमा तो ज़हरा सलामुल्लाह अलैहा की सवारी मुबारक आ रही है। अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आली मुहम्मद कमा सल्लैता अला इब्राहीम व अला आली इब्राहीम इन्नका हमीदुम मजीद। अल्लाहुम्मा बारिक अला मुहम्मद व अला आली मुहम्मद कमा बारकता अला इब्राहीम व अला आली इब्राहीम इन्नका हमीदुम मजीद। मेरी पाक बीबी वहाँ पे फ़ातिमा तो ज़हरा सलामुल्लाह अलैहा जब अपनी सवारी मुबारक कहेंगी, रोको मेरी सवारी मुबारक, अल्लाह रब्बुल इज़्ज़त सब देख रहे हूँ, अल्लाह रब्बुल इज़्ज़त फरमाएगा कि ये फ़ातिमा ज़ाहिरा क्या चाहती हैं, मैं कुर्बान जाऊँ, मेरे तो वो अल्फाज भी मैं कहती हूँ उनकी शायान शान, मैं कहाँ से लाऊँ वो अल्फाज के, मैं कहती हूँ मेरे पास वो ज़खीरा नहीं है, अल्लाह वो मुझे अल्फाज का ज़खीरा दे दे, मैं उनकी शायान शान बयान कर सकूँ, उनकी हर अदा पे कुर्बान जाऊँ, उनकी उस जगह पे रुकने पे कुर्बान जाऊँ। और फिर कहेंगी आप पाक बीबी फरमाएंगी मुझे मेरे हसन हुसैन मुझे अपने बच्चों का जो है मैंने उनका हक लेना है, मैंने अपने बच्चों का हक लेना है, मैंने हुसैन की कुर्बानी का हक मांगना है, मैं कुर्बान जाऊं, हुक्म होगा हुक्मे रब्बी। फातिमा तो ज़हरा सलामुल्लाह अलैहा के लिए क्या मांगती है, बीबी मैं कुर्बान, पाक बीबी तेरी शान पर अजमत पर कुर्बान। फरमाएंगी मेरे बाबा की सारी उम्मत को बख्श दे या करीम अल्लाह, मेरे बाबा की सारी उम्मत को बख्श दे। परवाना ए फ़ातिमा या बीबी फ़ातिमा तुझ पर सलाम, मेरी सखी बीबी फ़ातिमा हम जैसे लोगों का ख्याल रखा, अपने बाबा की उम्मत का ख्याल रखा, वहाँ पे भी हमें बख्शवाने का ज़रिया बनी, मैं कुर्बान आपकी शान अतहर पर कुर्बान, हज़ारों करोड़ों लाखों दरूद व सलाम आपकी अज़मत पर। ये बहुत खूबसूरत कलाम दिल को छूने वाला और मुअद्दब व मुहज्जब होकर ये कलाम जो है पाक बीबी सैयदा का समात फरमाते हैं।